0: 303-330-704 इलाज हागा च फर्क हो। बेलाडोना ऑर्गेनिक व्हाइटनिंग क्रीम, बेलाडोना ऑर्गेनिक व्हाइटनिंग फेस वॉश, यो नवे नुम और नवे फार्मूला। आया तासु दखपल मगद तेर सरी दखातमे द पारा डेर क्रीमों ने इस्तेमाल कर तेर सरे उरक्षी और ब्यारक्षी। आया तासु दमख तेर सरो और दागुनो सासुर बेंतहा जदरा दस्ते दे। आया तासु स्किन बाने दग मसलिश्ता खुतर उस पूरी तासुर ला इस किस्म क्रीम इस्तेमाल करी निधि और द आगे घट वजह तासु स्किन या इंतहाई सेंसिटिव दे। इस किस्म क्रीम नशे द दास किस्मा ना उम्मीदा जनानो औ दनारीनो द पारा द बेलाडोना कॉस्मेटिक्स पाकिस्तान द तुर्की इस्तेमाल युवा खास फार्मूला। बेलाडोना ऑर्गेनिक व्हाइटनिंग क्रीम, बेलाडोना ऑर्गेनिक व्हाइटनिंग फेस वॉश कुमच खास फार्मूला द तेर सरो द खात्मे द पारा, कुमच डीर खास फार्मूला द दाहुनो द खात्मे द पारा और कुमच खास फार्मूला द सेंसिटिव स्किन द पारा। पाकिस्तान के फर्स्ट टाइम दग क्रीम द ऑर्गेनिक इंग्रीडियंट तैयार शिवी दी और इस किस्म नुकसान तावान नलरी ओलचे दग फार्मूला पैराबीन और सल्फेट फ्री दी। देखिए इस किस्म खुशबू वगैरह न दे इस्तेमाल शिवी नुकतासो डीर ना उम्मीद शिवी और द क्रीमानो नमो बेंतहाज मोड़ दे नुयोजल एतमाद कई और द बेलाडोना कॉस्मेटिक्स पाकिस्तान दग खास फार्मूला को मचे द खास तेर सरो द पारा द दागुन द पारा और द सेंसिटिव स्किन द पारा तैयार शिविदा। नुबिया इंतजार दस खबरी जरतर जरा दनिज दे कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना बेलाडोना ऑर्गेनिक व्हाइटनिंग क्रीम, बेलाडोना ऑर्गेनिक व्हाइटनिंग फेस वॉश तरला सके। आया तासु द मख्त खुला द पारा डेर फार्मूले इस्तेमाल करी हिस मजे ओ निकलेला खपल बेरंग मख, खपल द्वरंग मख और खपल बदरंग मख। द बेलाडोना गोल्ड क्रीम, बेलाडोना गोल्ड फेस वॉश, बेलाडोना गोल्ड सीरम और द बेलाडोना ब्यूटी किट द यविश पे द इस्तेमाल सरा खपल मख गोल रंग कई, खुश रंग कई और स्पिन रंग कई और हगहुम द टूल उमर द पारा। द मजीद मालूमात दोबारा 0300-693-693-93। बेलाडोना को क्रिएशन बाय डॉक्टर हैदर अली मुमन। द 400 बेलाडोना, बेलाडोना ऑर्गेनिक व्हाइटनिंग क्रीम, बेलाडोना ऑर्गेनिक व्हाइटनिंग फेस वॉश, यो नवे नुम और नवे फार्मूला। आया तासु दखपल मगद तेर सरी दखातमे द पारा डेर क्रीमों ने इस्तेमाल कर तेर सरे उरक्षी और ब्याराशी। आया तासु दमख तेर सरो और दागुनो सासुर बेंतहा जदरा दस्ते दे। आया तासु स्किन बाने दग मसलिश्ता खुतर उस पूरी तासुर ला इस किस्म क्रीम इस्तेमाल करी निधि और द आगे घट वजह तासु स्किन या इंतहाई सेंसिटिव दे। इस किस्म क्रीम नशे लगोले द दास किस्म ना उम्मीदा जनानो और दनारीनो द पारा द बेलाडोना कॉस्मेटिक्स पाकिस्तान द तुर्की इस्तेमाल युवा खास फार्मूला। बेलाडोना ऑर्गेनिक व्हाइटनिंग क्रीम, बेलाडोना ऑर्गेनिक व्हाइटनिंग फेस वॉश कुमच खास फार्मूला द तेर सरो द खात्मे द पारा, कुमच डीर खास फार्मूला द दाहुनो द खात्मे द पारा और कुमच खास फार्मूला द सेंसिटिव स्किन द पारा। पाकिस्तान के फर्स्ट टाइम दग क्रीम द ऑर्गेनिक इंग्रेडिएंट्स ना तैयार।
1: जमा ग्रानो दनो औ खुगो खुगो मिनवालो यो जलबियाम सरी मसी पखेराले औ मोस्ट वेलकम नरतवायो जी
0: शिवी दी औ इस किस्म नुकसान।
1: जमा सर द स्टूडियो गड़े के टाइम अत मिनटा औ नह बजे सुली दाद काल दुजरुष्पगिस्तम द
0: तावान
1: स्पगम म्याश्ते नन स्पगिस्तम ने टवा औ द खैर सरा लाला औ दा वक्ती
0: ओले
1: मास खुतंदे औ तासुद बेलाडोना कॉस्मेटिक्स पाकिस्तान औ द हैदर मुमन हम यु पाते के जनरल अस्पताल पो खुसूसी मरस्तबानी
0: फार्मूला
1: लाइव और बिल्कुल बराहरास नशरियात हो रही
0: आप पैराबीन और सल्फेट फ्री दी। देखिए इस किस्म खुशबू वगैरह न दे इस्तेमाल शिवी नुकतासो डीर ना उम्मीद शिवी और द क्रीमानो नमो बेंतहाज मोड़ दे नुयोजल एतमाद कई और द बेलाडोना कॉस्मेटिक्स पाकिस्तान दग खास फार्मूला को मचे द
1: सो जमा ग्रानो द्रनु और खुगो मिनवालो सबाल द हफ्ते उरजदा द जुमे मुबारक उरजवा द मुहर्रम उल हराम नन लसमा नेटवा
0: और
1: जदरला द तोर जोड़े सरा द खैर सरस्ता सुबह दराना खिदमत की हाजिर शो इम
0: द पारा
1: द सबाल द हफ्ते उरजदा और सबाल
0: दागुन
1: जमुंगा द पेखवर खार हस्पताल हम कुलवी
0: पारा
1: और सबाल जमुंग द हैदर मुमंद अस्पताल कुमची
0: सेंसिटिव
1: मेन जहांगीरी रोड बानी शाह मंसूर मदरसे सर बिल्कुल देवाल प देवाल
0: स्किन द पारा
1: हैदर मुमन हम यू पाते के जनरल अस्पताल
0: तैयार
1: हम कुलवी जी आगा जवानान या आगा पेगली या आगा مشرانې بیبی گانی
2: بیا
1: ترورانې مامی گانی
2: زار د خبر
1: څوک چې د ډیرو بیمارو سره مخ دي او ډیرو ګرځېدل او هغې ټیک نه شلو
2: زر تر
1: نو سبالا سحر وخت کې 20 نمبرې زموږ د
2: زراعت
1: ایمرجنسی د سوابی هسپتال کوم چې مین جانګیری روډ باندې
2: دی
1: شاه منصور کې زموږ د حیدر مومند هسپتال برانډ دی هغې کې به دغه 20 نمبرې تقریبا د سحر
2: جنرل
1: اور اونیمو د اتو بجو پورې بلکې تر د اتو بجو پورې به دغه چې کوم بیماران موږ له راځي
2: بلډونا اورګن
1: سحر وخت
2: کې
1: یو خو زموږ چې کوم فیس دی هغه به ترې نیمه اخیستلې کېږي
2: گرین بلډ
1: او د دې فیس نه علاوه هغې ته به د نمبر بغیر نمبر ملاویږي خو هغه هم د اتو بجو پورې د سحر د اتو بجو پورې یعنی ځان به وختي را رسوي اتو بجو لک څوک رال نو که چېرې را ورسېدل خو ډېر بهتره خبره ده که چېرې را ور نه رسېدلې نو د اتو بجو نه بعد دلته چې دنه به دغه نمبر نه ملاویږي نو مهرباني وکړئ جی سبالا د هفتې ورځ ده او سبال به حیدر مومند هسپتال
2: بلډونا اورګن
1: سوابی او پېښور دواړه کلوي جی د دې نه علاوه زموږ د چار سدې چې کوم مردان روډ باندې یعنی کلاډیر چوک سره یعنی کلاډیر چوک او د
2: بلډونا اورګینک وایټ
1: تحصیل چوک تر مینځه برف خانې لارې سره بالکل دیوال په دیوال حیدر مومند میډیکل سینټر دی کوم چې په چار سدې کې زموږ دغه سینټر دی په دې کې به
2: یو نوی نوم
1: سبالا زموږ کوم ډاکټر دی نو هغه به موجود نه وي خو البته
2: فارمولا
1: ان شاء الله العزیز زموږ چکم
2: آیا تاسو د
1: کوم فارمیسی کې کوم الکان دی یاد دین علاوه
2: خپل مخ
1: زموږ چکم فارمیسی دا هغه به کلوي نو که چیرې تاسو چاته بلډونا پکار دی یا زموږ چکم خاص کر
2: سری د خاطر
1: اوس زموږ چې د سن بلاک دی او ډیر لوی
2: می د پار
1: شارټیج نه بعد راغلی دی نو هغه تاسو سباله
2: ډیر
1: زموږ د پېښور خار هسپتال زموږ د صوابۍ هسپتال زموږ د چار سدې هسپتال او په چار سدې کې بیا زموږ کوم دکان دی مین تنګی روډ باندې پلازا ون کې د بلډونا کاسمیټک سینټر چور دی لکی
2: سره اور
1: زمونږ یعنی د اجمل روړه چور کې نه سوي
2: شي
1: تاسو الته ورتللی شي په ډیر یو مناسب ریټ سره د بلډونا پروډکټس د اغینا تر لاسه کولای شي
2: آیا تاسو د مخ تیر سرو او داغونو تاسو سره به انتها زدرا دسته دی آیا تاسو په سکن باندې دغه مسلې شته خو تر اوسه پوری تاسو ورله اس قسم کریم استعمال کړی نه دی او د اغه غټه وجہ تاسو سکن یا انتهایی سینسیټیو دی اس قسم کریم
1: زما ډیرو ذاتو ګرانو درنو او خوګو مینوالو تاسو دغه یادوي چې دا مهال تاسو د محرم الحرام د لسمی ورځی
2: نشه لګول
1: خصوصي نشریات اوري او
2: د داس قسمه نا امیدا زنان
1: نننی ورځ د جمع مبارک ورځ او لاړه ختم شولا
2: او د نارینو د
1: یو ډیر زیات خوندور ورځ او لاړه الحمدلله په یو ډیر بهترین طریقې سره
2: بلډو
1: تیر شولا او سوال د هفتې ورځ دا
2: کاسمیټکس پاکستان د ترکی
1: استفاده وختي زما سر د سټوډیو بغړې کې ټایم 12 منټه او نه بجی رسر شوی دی دا پروگرام تاسو لایو اوری او د لایو اوری دلمو
2: خاص
1: ډیر ډیر زیاته مننه او ډیر زیاته
2: فارمولا
1: شکریا مودا کوجی
2: بلډونا
1: اور د کال دزر شپګشتم د شپګم میاشتې نن د شپګشتم نیټه دا او
2: اورګینیک
1: د جمع مبارک ورځ
2: کریم
1: او سبال د هفتې ورځ نن دین اوران دی
2: بلډونا
1: دغه ټیم زمونږ نه اوری راوړي راځي چې دغه ټیم نه فائدہ والو دغه پروگرام د سر بالکل لایو
2: آیا تاسو د مخ
1: بالکل براه راست د سر دغه پروگرام نشر کوجی
2: د خکلا د پارا
1: ډیر تاسو هم د مخ د خکلا د پارا ډیر سنه بلکې د بلډونا انتخاب وکړئ او بلډونا واحد اغه
2: فارمولې
1: پروډکټس دي
2: مال کړی
1: چې تاسو له خوندور او ډیر مالا ترین او ډیر بهترین پروډکټس دل وروړي
2: آیا تاسو د مخ د خکلا د پارا ډیر فارمولې استعمال کړی هیڅ مزه او نکړلا خپل بیرنګ مخ خپل دورنګ مخ او خپل بدرنګ مخ د بلډونا ګولډ کریم بلډونا ګولډ فیس واش بلډونا ګولډ سیرم او د بلډونا بیوټی کیټ د یویش په د استعمال سره خپل مخ ګل رنگ کوي خوش رنگ کوي او سپین رنگ کوي او هغه هم د ټول عمر لپاره د مزید معلوماتو لپاره 0300 93 693 93 بلډونا ګولډ کریشن بای ډاکټر حیدر علی مومن
1: زما ګرانو درنو او خوګو مینوالو یو وار بیا هم ستړي مسي او زټولو هاغلو راغلو ملګرو دوستانو مشرانو کشرانو لویو وړو او جنکو او الکانو د هر کله وایو تاسو کو دلری کد بری خیبر کد شنغریو کد غرد سری د خپل حیدر आवाज اوري جی د بلوچستان چولو هاغلو راغلو ملګرو دوستانو مشرانو کشرانو لویو وړو جنکو الکانو خويند مند تا ز یعنی بذات خود ډاکټر حیدر علی مومن اونر اف بلډونا کاسمټکس پاکستان در ته ریک لیوایم زما لخوانه سلام دعا قبول و منظور کی شروع کوم په نامه د هاغه لوی د هاغه لوی د هاغه لوی او شروع کوم په نامه د هاغه لوی سختن چې بخون کې مهربانا او عظیم ذات دی عزت او ذلت ورکول والے دی رزق ورکول والے دی پیو حال بانے دینو آغا رب ذل جلال لے نور پجن کے لاندے باندے خو دہر چازی راجی رب مد مشکلاتوں نو ساتھ لے کا رب مد مصیبتوں نو ساتھ لے کا رب ذل جلال منگ ٹول دا دشمنیاں نو ساتھ لے کی رب ذل جلال منگ دا جگڑو جنگ جگڑو نو ساتھ لے گی ٹول رب سے آمین ہوا آمین سم آمین آمین سم آمین یا رب ذل جلال منگ پچا بانے ظالمان کیو نا منگ سوک ظالمان کی او درب نو مدغ دعا بار بار گفتے رب ذل جلال از منگ دلاس نا رب ذل جلال مخلوق تا دا نبی علیہ الصلوۃ والسلام امت تا خیر خیگر اور رسولے کی آمین سم آمین تاسو دا خپل قربا دا حیدر علی مومند آواز لائیو ہو رہی دا لائیو ہو رہی دا لوڑی ریڈی زیادہ مہربانی شکریہ تھینک یو سو ویری مچ کے چیری دا خپل ڈریس سوالی سر زو ایم نونن تور جوڑا چی دا نوغا ما چولی دا او نسونی مجھ دینا دا سنری نیدی دا برا کڑی دی او دے وقتی دا لائیو پروگرام دا بارزستان سو بدرانا خدمت کے حاضر مدھا سو معلومات چی دا پروگرام از یوزول دا بلډونا کاسمیٹکس پاکستان په خصوصی مرسته باندې نشر کیږي تاسو معلومات چې اوس سید نو زمونږ دا بلډونا کاسمیٹکس پاکستان دا دول سو روزو مسلسل دا جشن کامیابی کا سلسله وا هغه سلسله زمونږ سر ته رسیدلې دا اوس د خیر سره زمونږ چې کومې تیاریاں روانې دي یو خو زمونږ تیاری دا باجوڑ د دکاندارانو کوم مدرا زمونږ را روانه ده بلکې د اتوار په ورځ باندې زمونږ د باجوڑ د دکاندارانو کوم مدرا ده یو خود اغیر بر تیاریاں مکمل برابر دي د افغان ٹی وی مینیجنگ ڈائریکٹر یعنی عدنان صاحب جنو دغه سمر زمواریاں دي د ویډیوز د سکرین د لګولو د میوزیک د ارینج کولو د ساؤنڈ دا ارینج کولو او دی کی دا ڈرون دا ارینج کولو اور سرور سرا دا مختلف اینگلز نا دا تصویرانو ویستلو اور سرور سرا دا مختلف اینگلز نا دا ویڈیوز جوڑولو دا باجوڑ دا دکاندارانو خکلی خکلی بشری خکلی خکلی مخونا اگر دا کیمری دلاری را ٹولول دی دا پارا ٹولی سی موریانی مونگ ادنان سب دور پا گاڑا کلی دو غلق یاد دی یاریانی چی دنو شور و زور سر شروع دی جیم سو دا اتوار پا دا غرزبانی زمانگ دا باجوڑ دا دکانداران اڈرا دا او آگے کی با تقسیمی گی دا سلوی اختو لاک روپو انعامات بورد تقسیمی گی جی دا غی انعاماتو کی دا دکانداران دا بار یو دا عمری مکمل پیکیج دے جی دا دین علاوہ پا دا غی کی یو چی دنو دا آئی فون موبائل یعنی بلکہ یو نظم بخل بلا ڈیر دی اغور کی اور کو لے کی گئی دین علاوہ دا بلډونا کاسمیٹکس پاکستان د باجوړ د دکاندارانو کوم دغه زموږ کوم ټارګټ برابر کړی دی د هغه ټارګټ په توفیل باندې اغید بجدنو د موټر سایکل به ورکول کیږي اغید بجدنو د فریجونو ورکول کیږي اغید به اون ورکول کیږي اغید به د ژوند ضرورتو سبلها سامانونه ان شاء الله